0: بہتر.
1: جب مجھے کچھ تھوڑی سی فرصت مل جاتی تھی اس وقت میں اپنا وہ سمے گھر میں بتاتی تھی. مجھے گھر رکھنے کا بڑا شوق ہے اور میرے بچے اس وقت بہت چھوٹے تھے. میں اپنا کرتویہ سمجھتی تھی کہ ان کو ان کی پڑھائی دیکھنا, ان کو اچھی طرح سے تعلیم دینا, اور جو مجھے تعلیم ملی تھی وہ بچوں کو ملنی چاہیے. اس حساب سے میں کافی سمے ان کے ساتھ بتاتی تھی.
0: رسوئی وغیرہ کا بھی شوق ہے؟
1: ہاں, مجھے بہت شوق ہے مہاراشٹر پدھتی کا. پدھتی میں نہیں جانتی لیکن اور لوگ کہتے بھی ہیں کہ میں اچھی رسوئی بناتی ہوں, معلوم نہیں.
0: اچھا, اس کے علاوہ اور کیا کیا شوق رہے ہیں آپ کے؟
1: مجھے گانے کا شوق تھا ہی,
0: جی,
1: اور پھر مجھے ٹریولنگ کا بہت شوق رکھا.
0: اچھا, ودیش بھی گئی ہوں؟
1: ہاں, میں دو تین دفعہ ولایت گئی تھی, یورپ گئی تھی اور جگہ بھی ہوا آئی, اور ہر جگہ سے کچھ نہ کچھ نایاب چیز اکٹھا کرنا گھر کے لیے. ویسے دیکھیں تو میرا گھر کی طرف زیادہ میری کھینچ ہے, میرے دل کی, اور میں نے کافی سمے بھی اس میں ڈالا.
0: تو ودیشوں میں آپ فلم ادیوگ کے بھی کچھ لوگوں سے ملی ہوں گی ضرور؟
1: ہاں, میں کافی لوگوں سے ملی.
0: اچھا, تو آپ کے وچار میں وہاں کا یہ فلم ادیوگ زیادہ ترقی پر ہے بھارت کی نسبت؟
1: ہاں, یہ ضرور ہے کہ وہ ہم سے آگے بڑھے ہیں, حالانکہ ٹیکنیکلی میں سمجھتی ہوں کہ ان کو کافی موقع ملتا ہے ایکسپیریمنٹ کرنے.
0: جی ہاں,
1: ایکسپیریمنٹ سے لوگ تو بڑھ ہی جاتے ہیں آگے. ہمارے یہاں ایکسپیریمنٹ کرنے کا موقع نہیں ملتا.
0: اچھا, ابھینے کی دشٹی سے؟
1: ابھینے کی دشٹی سے میرا خیال ہے ہمارے یہاں واقعی بہت اچھے اور بہت انسٹنکٹیولی جو لوگ ہیں آرٹسٹ, وہ میرے خیال سے ہمارے یہاں زیادہ آرٹسٹک ہے. ایک تو ہم زیادہ سینٹیمنٹل بھی لوگ ہیں, بھاونا پردھان ہم لوگ ہیں, اور وہ بھاونا ہم کبھی دبا کے نہیں رکھتے, بتاتے ہیں.
0: اچھا, اپنے جیون کی کوئی ایسی گھٹنا آپ کو یاد ہے کہ جس کو آپ کو یاد کر کے ہنسی آ جاتی ہو ابھی؟
1: مجھے تو ابھی اس بات کی ہنسی آتی ہے جب میں نے پہلے بھانی صاحب کے پکچر میں کام کیا. تو میں نے سمجھا نہ جانے میں نے کون سا بڑا کام کیا, اور بڑے شوق سے امید سے میں وہ پکچر دیکھنے گئی. جب دیکھا وہ اتنا بھیانک تھا کہ میں واقعی بہت ڈر گئی. نہ میں نے میک اپ کیا تھا, نہ میں نے کچھ اس کے بارے میں سوچا تھا. جس امید سے میں گئی تھی اور جو میں نے دیکھا, اس کی جب یاد میں کرتی ہوں تو میں سمجھتی ہوں کہ واقعی لوگ اپنے آپ کو کیا سمجھتے ہیں, جب دیکھتے ہیں تو کیا دیکھتے ہیں. کاش کہ لوگ اپنے آپ کو ایسے دیکھ سکے.
0: اچھا درگا جی, بہت بہت دھنیواد وویدھ بھارتی کی طرف
1: سے موقع دیا کہ میں کچھ چند لفظ کہہ سکی. नमस्ते.
2: श्रोताओ, संग्रहालय से प्राप्त इस विशेष रिकॉर्डिंग को हमने आपकी सेवा में प्रसारित किया. सुप्रसिद्ध अभिनेत्री दुर्गा खोटे से बातचीत की थी मधुप शर्मा जी ने. ये हमारी एक खास धरोहर है और अब आगे बढ़ी हमारी बातचीत में. हमने इप्टा की बात की थी जब हम दुर्गा खोटे जी को याद कर रहे थे. इप्टा से ही जुड़े एक और कलाकार हैं जो हमें कई फिल्मों में दिखे हैं और बहुत ही उन्होंने अविस्मरणीय भूमिकाएं की हैं. उनके बारे में बहुत कम बात होती है लेकिन उस कलाकार की प्रतिभा के हम सभी कायल हैं.
3: और इस कलाकार को हम उनके शॉर्ट फॉर्म में जानते हैं. उनका नाम असल में है सत्येंद्र कपूर और सब उन्हें पहचानते हैं सत्येन कप्पू के नाम से.
2: जी,
3: और सत्येन कप्पू साहब की शुरुआत असल में मराठी नाटक से हुई थी. पुरुषोत्तम लक्ष्मण देशपांडे जी का लिखा हुआ नाटक था. वही नाटक हिन्दी में भी खेला गया.
2: हम अपने श्रोताओं को बता दें, पुरुषोत्तम लक्ष्मण देशपांडे, जी हाँ, पुल देशपांडे, मराठी के महान नाटककार और लेखक.
3: जी हाँ, और इस नाटक को देखने के लिए फिल्म जगत के बहुत से महनीय कलाकार, निर्माता, निर्देशक उपस्थित थे. और वहीं उन्हें एक निर्देशक ने चुन लिया अपनी फिल्म के लिए.
2: क्या बात है?
3: उनका नाम था नरेंद्र बेदी साहब और उनकी फिल्म जवानी दीवानी में सत्येन कप्पू को पहला मौका मिला, पहला ब्रेक मिला.
2: और उसके बाद बड़े बड़े फिल्मकारों ने उन्हें ऐसे मौके दिए जिसकी वजह से वो आज भी हमारी स्मृतियों में जिंदा हैं. शक्ति सामंत जी की फिल्म कटी पतंग में वो दिखते हैं,
3: और रमेश सिप्पी साहब की फिल्म सीता और गीता, और आगे संतान में हमने उन्हें देखा, दीवार फिल्म में हमने उन्हें देखा, बहुत सी फिल्में हैं. और सत्येन कप्पू साहब जिनके अभिनय से प्रभावित रहे, जिन्हें बहुत ज्यादा पसंद करते रहे, उन कलाकारों के बारे में भी बताते हैं कि बलराज साहनी साहब हो या दिलीप कुमार, अमिताभ बच्चन जी या प्राण साहब है या कमल हासन, नए जमाने के कलाकारों तक ने उन्हें प्रभावित किया और वो उनके साथ अभिनय का मौका उन्हें मिला.
2: तो सत्येन कप्पू जी को भी हम आज याद कर रहे हैं श्रोताओं, और इनकी एक रिकॉर्डिंग हमारे पास है जो हम आज खास तौर पर आपके लिए लेकर आए हैं. उनकी आवाज सुनिए और आइए स्मरण करते हैं फिल्मी पर्दे पर चरित्र भूमिकाओं में अपनी छाप छोड़ देने वाले सत्येन कप्पू जी को.
4: मेरा यानी सत्येन कप्पू का बहुत बहुत नमस्कार. मैं आपको कुछ लाइनें सुनाने जा रहा हूं जिन लाइनों से मुझे प्रेरणा मिली है और जिनकी वजह से मैं